0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अब चिन्नु पनि भएको छ अथवा उम्मेद्वारहरूलाई, र मलाई लाग्छ धेरै नयाँ पुस्ताको प्रवेश नेपाली कंग्रेसमा यो 15 महाधिवेशनमा भएको छ। त्यति मात्र होइन, विभिन्न क्लस्टर, जातीय क्लस्टर अथवा हाम्रो भूगोलको क्लस्टर, विभिन्न क्लस्टरबाट जुन प्रतिनिधित्व गर्ने व्यवस्था, विदेशको जनसम्पर्क समितिहरू, जो अन्तर्राष्ट्रिय डायस्पोराबाट पनि नेपाली कंग्रेसको केन्द्रीय समितिमा यसपल्ट पहिलोपल्ट साथीहरूको प्रवेश हुँदैछ। र यो बेलामा र यसरी जुटेको अवस्थामा हामी सबै एक भएर, एक भएको अवस्थामा हामीले अहिले वर्तमान अवस्थाको त्यो नेपाली कंग्रेसलाई रूपान्तरण गर्दै अगाडि बढ्ने संकल्पसहितको जुन हाम्रो नेतृत्व छ, त्यसमा पनि गगन थापाको नेतृत्वलाई बलियो बनाउने र कंग्रेसलाई एक बनाएर अगाडि लाने क्षमता भएका, निष्ठावान र योगदान गरेका साथीहरूलाई यहाँहरूले मतदान गर्नुहुनेछ, गर्नुपर्छ भन्ने मेरो आफ्नो सबैप्रति अनुरोध छ।
2: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: नमस्कार।
2: उहाँ हुनुहुन्थ्यो महेन्द्र जोशी, नेपाली कंग्रेसको केन्द्रीय सदस्यका उम्मेद्वार, आदरणीय श्रोता। यतिखेर हामी जान चाहन्छौ शम्भु रेग्मी, नेपाली कंग्रेसका नेता रेग्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। गुड मर्निङ।
3: गुड मर्निङ। गुड मर्निङ
2: शम्भुजी। तपाईँको उम्मेद्वारी किन, नेपाली कंग्रेसको 15 महाधिवेशनले चाहिँ तपाईँलाई महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने?
3: धन्यवाद प्रश्नको लागि। म चाहिँ प्राविधिक साथीहरूको मुद्दा स्थापित गर्न र युवाहरूलाई प्राथमिकता दिन र नेपाली कंग्रेसलाई रूपान्तरण गर्नको लागि चाहिँ मेरो उम्मेद्वारी हो।
2: अहिले नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिले शम्भुजीलाई कसरी चिन्ने बताउनुहोस्।
3: अहिले उहाँहरूले त मलाई एउटा प्राविधिक रूपमा चिन्नुहुन्छ अहिलेसम्म, तर म मेरो ठाउँको, मेरो भेगको एउटा उदाउँदो नेताको रूपमा आउँदैछु र मलाई अहिले सामान्य स्थानीय तहदेखि अब केन्द्रसम्म चाहिँ हस्तक्षेप गर्नको लागि, चाहिँ ऊर्जा थप्नको लागि, नीतिगत स्पष्टताको लागि चाहिँ म आफ्नो उम्मेद्वार दिँदैछु।
2: केन्द्रीय सदस्यमा उम्मेद्वारी छ होइन यहाँको पनि?
3: हजुर, लुम्बिनी प्रदेशबाट, भूगोल तर्फबाट म केन्द्रीय सदस्यको उम्मेद्वार छु।
2: अब नेपाली कंग्रेसमा अहिले अलिकति रिफर्म आएको छ, नयाँ कंग्रेस कसरी बनेको छ तपाईँका विचारमा? किनभने गगन थापाले विशेष महाधिवेशन मार्फत कंग्रेसलाई जुन ढंगले लैजान खोज्नु भएको छ, त्यसमा चाहिँ तपाईँको भनाइ चाहिँ के छ, कसरी नयाँ कंग्रेस यतिखेर?
3: अब यस्तो छ, युवाहरूमा अहिले जुन यो राजनीतिप्रति जुन होइन भित्रैबाट राजनीतिमा लाग्नुपर्छ भन्ने जुन भावना आएको छ, यो जेएनजी आन्दोलनपछि जसरी गगन थापा हाम्रो सभापतिले जुन एड्रेस गर्नुभयो जेएनजी आन्दोलनलाई, त्यसपछि त

0: सबैभन्दा चाहिने सबैभन्दा अहिले उपयुक्त पार्टी नै नेपाली कांग्रेस बनेको छ नि।
1: नेपाली कंग्रेसले चाहिँ अब युवाहरूका भावनाहरूलाई, देशको समस्याहरूलाई, आन्तरिक लोकतन्त्रलाई चाहिँ सुदृढ बनाएर ल्याउन सक्छ, त्यसको आधारहरू पेश गर्नुहोस् त, कसरी सक्छ नेपाली कंग्रेसले?
0: नेपाली कंग्रेस नै यस्तो पार्टी हो जसले चाहिँ नेपालको प्रत्येक समस्यालाई चाहिँ आजसम्म ट्याकल गर्दै आएको छ र समस्याबाट चाहिँ समाधानतर्फ लगेको छ र अबको यो जुन विकासको समस्या छ अथवा विकास गर्नुपर्ने जुन बाध्यता छ नेपाली समाजलाई चाहिँ अगाडि लानुपर्ने जुन जिम्मेवारी छ अरू कुनै पनि पार्टीहरूभन्दा सबैभन्दा बढी लोकतान्त्रिक, सबैभन्दा बढी समावेशी, सबैभन्दा बढी जनताप्रति उत्तरदायी नेपाली कंग्रेसले नै अगाडि लान सक्छ भन्नेमा सम्पूर्ण नेपालीहरू बिस्तारै बुझ्दै जानुहुन्छ र बुझ्नु नै पर्छ एक दिन।
1: शम्भुजी, अब यहाँले भन्नुभयो प्राविधिक सेक्टरको व्यक्ति भनेर भन्नुभयो होइन, पार्टीमा लामो समयदेखि लाग्नु पनि भएको छ, एउटा युवा हुनुहुन्छ, तर अब कसरी चाहिँ यो देशलाई चाहिँ ड्राइभ गर्नुपर्छ? युवाहरू आएका छन् होइन, मुलुकलाई कसरी ड्राइभ गर्दाखेरि मुलुक समुन्नत हुन सक्छ, मुलुकको एउटा कस्तो खालको रूपरेखा बन्न सक्नुपर्छ भन्ने लाग्छ यहाँलाई?
0: यस्तो छ, हाम्रो नेपालको रूपरेखा बुझ्नको लागि चाहिँ हावामा चाहिँ कुरा गर्नुभन्दा पनि नेपालको वस्तुगत स्थिति के छ, हाम्रो चाहिँ होइन हाम्रो चाहिँ उत्पादन के हो, हाम्रो बजार के हो, त्यो सम्पूर्ण कुराहरू बुझ्नको लागि चाहिँ एकदमै परिपक्व नेतृत्वको चाहिँ आवश्यकता पर्छ, जुन चाहिँ हाम्रो नेपाली कंग्रेसले जसरी चाहिँ अहिले यो महाधिवेशन गरेर ग्रास रुटदेखि चाहिँ नेताहरू अथवा भनौँ न समाजलाई लिड गर्ने मान्छेहरू जसरी माथि ल्याउन खोजेको छ, यसले नै चाहिँ नेपाललाई अगाडि लानको लागि साँच्चो साँचो अर्थमा चाहिँ नेपाली कंग्रेस सक्षम छ। अरू पार्टीहरू चाहिँ हावाको भरमा हाम्रो चाहिँ जीडीपी के छ, हाम्रो चाहिँ नेसनल चाहिँ सोर्स के छ, हाम्रो नेसनल इन्कम के छ, त्यो थाहा नभइकन चाहिँ हावाको भरमा चल्दाखेरि नेपालीहरूमा चाहिँ आशा धेरै ठुलो हुने तर काम चाहिँ कम हुने भएको कारणले गर्दाखेरि यो निराशा बढेको छ। यो निराशालाई छिटै यो जुन स्थिति छ, स्थितिको सही विश्लेषण गरेर अगाडि जाने सामान चाहिँ नेपाली कंग्रेसले राख्छ र
1: अब देशभरबाट प्रतिनिधिहरू आएका छन्, ती प्रतिनिधिहरूलाई, महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँ के आग्रह गर्न चाहनुहुन्छ? आजको दिनमा मतदान हुँदैछ नि त होइन, रसाकसी निकै छ नि त।
0: एकदमै एकदमै, मैले मलाई मत माग्नुभन्दा पनि पहिला चाहिँ तपाईँहरूले आफ्नो विवेकको प्रयोग गर्नुहोस् र तपाईँहरूले चाहिँ यो माथिबाट कसैले लिस्ट बनाउने, कसैले के गर्ने यस्तो काममा चाहिँ नलाग्नु होला। सकेसम्म राम्रा नेताहरूलाई छान्ने प्रयास गर्नुहोला, योग्य उम्मेद्वारहरूलाई छान्ने प्रयास गर्नुहोला र यस महाधिवेशनलाई सफल बनाउनु होला, किनभने महाधिवेशन सफल हुँदै गर्दा, राम्रो नेतृत्व आउँदै गर्दाखेरि आज नेपाली कंग्रेस राम्रो बन्छ र भोलि नेपाल राम्रो बन्छ।
1: अब नेपाली कंग्रेसको अहिलेको नेतृत्वले, अबको नेतृत्वले कंग्रेसलाई सुदृढ बनाउने, देशलाई समुद्र बनाउने होइन, युवाहरूलाई देशमै रोक्ने, त्यो किसिमको खाका रूपरेखा तयार पार्न सक्छ होइन, त्यो छ होइन तपाईँहरूसँग?
0: एकदमै एकदमै।
1: हस् शम्भुजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। शम्भु रेग्मी, केन्द्रीय सदस्यका उम्मेद्वार, आदरणीय श्रोता, हामी नेपाली बहसमा नेपाली कंग्रेसको महाधिवेशनको विषयमा केन्द्रित भएर बहस र चर्चा गरिरहेका छौ। छोटो विश्राम नै छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
4: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् कायदा माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
5: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
4: हामीले राजा च्याउ त्यसै भनेको हो र
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
7: यो नेपाली रेडियो नेपाल
8: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
9: हाम्रो बीचमा नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार भीम ढुङ्गाना हुनुहुन्छ भीमजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
10: हेलो
9: नमस्कार भीम ढुङ्गाजी गुड मर्निङ नेपाली बहसमा यहाँलाई स्वागत छ
10: धन्यवाद हजुर
9: कंग्रेसको 15 महाधिवेशनमा आज मतदान हुँदैछ तपाईँको केन्द्रीय सदस्यमा उम्मेद्वारी छ कतिको रस्ताकसी छ यो निर्वाचन
10: आयो हजुरको
9: कतिको रस्ताकसी छ 15 महाधिवेशनको आजको मतदान भीम ढुङ्गानाजी
10: अब नेपाली कांग्रेसको इतिहासमा अहिलेसम्म धेरै प्रतिनिधि भएको करिब 7,400 महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ एकाउन्न नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको कारणले गर्दाखेरि धेरै साथीहरू प्रतिस्पर्धामा जानु मैले चाहिँ आफ्नो क्षमता प्रदर्शन गर्नु त्यो स्वाभाविकै कुराहरू छन् त्यसलाई प्रजातन्त्रको अथवा लोकतन्त्रको ब्युटी भनेर मान्नुपर्छ त्यसैले एक आपसमा साथीहरू आफ्ना हैसियत अनुसार अत्यन्त प्रतिस्पर्धात्मक रूपमा जानुभएको छ उत्साहजनक रूपमा जानुभएको छ नीति निर्माणका कुराहरू विचारका कुराहरू विधानका कुराहरू हामीले सबै बन्द सत्र मार्फत पास गरिसकेका छौं र आज मतदानको दिन छ मतदानको दिनमा उत्साहित भएर सबै साथीहरू मतदान गर्न लाग्नु भइरहेको छ
9: तपाईँका एजेन्डा के छन् विशेष गरी किन भीम ढुङ्गानालाई चाहिँ मतदान गर्ने
10: ए मेरो एजेन्डा भनेको मैले लामो समयसम्म स्थानीय सरकारमा बसेर काम गरेँ धेरै लामो समय भयो र त्यो स्थानीय सरकारमा बसेर अहिलेसम्म मैले केन्द्रीय समितिमा केन्द्रमा मैले दावी गरेको थिएन धेरै पटक महाधिवेशन प्रतिनिधि भएर पनि आएँ त्यो स्थानीय सरकारमा रहेर काम गरेको अनुभवलाई केन्द्रसम्म जोड्नको निमित्त मैले यसपालि उम्मेदवारी दिएको छु जो कि मेरो उम्मेदवारीले देशभरि जुन स्थानीय सरकारमा गतिविधिहरू र ग्रास रुटमा बसेर लामो समयसम्म आफ्नो जवानी जिन्दगी चाहिँ पार्टीका निमित्त बिताएको छु त्यो अनुभवलाई केन्द्रसम्म ल्याएर नीति निर्माणसम्म लैजानको निमित्त र त्यो नीति निर्माणमा म यति पुगेँ भनेदेखि देशभरिको साथीहरूले विश्वास गर्नुभयो भनेदेखि सुदृढ कांग्रेस बनाउनको निमित्त व्यवहारिक कांग्रेस बनाउनको निमित्त र जनताको बीचमा कांग्रेस कस्तो हुन्छ र त्यो अनुभवलाई कार्यान्वयनको निमित्त मेरो उम्मेदवारी हो हजुर
9: भनेपछि गगन थापाको नेतृत्वमा कंग्रेस सुदृढ बलियो भएर जान्छ त्यसमा ढुकाउनु छ होइन
10: अहिले गगन थापालाई देशभरिका कांग्रेसहरूको प्राविधिक कारणले अहिले सर्वसम्मत नभए पनि 99.9% नै गगन थापा लाई सभापति हुँदै हुनुहुन्छ निर्वाचित सभापति त्यसपछि गएर अहिले हरेक कांग्रेस युवाहरूले होस् अथवा समावेशीमा सबै वर्गहरूले होस् र टोटल नेपाली कांग्रेसले मात्रै होइन आज नेपाली जनताहरूले गगन थापाको नेतृत्वमा अहिले पार्टी सभापति बनाइसकेपछि उहाँको नेतृत्वमा संगठन अगाडि बढाएपछि भोलि राष्ट्रले नै एकचोटि गगन थापा को नेतृत्वमा यो राष्ट्र हाँकेको नेपाली जनताले हेर्न चाहिरहनु भएको छ त्यस कारणले अहिले गगन कुमार थापाको नेतृत्वमा हामी अगाडि बढ़िरहेका छौं
9: अब देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ
10: हजुर
9: देशभरिका प्रतिनिधिहरूलाई आग्रह के छ यहाँको भीमजी महाधिवेशन प्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ जाँदा जाँदै?
10: म देशभरिको महाधिवेशनका प्रतिनिधिहरूलाई अहिले हामी कमजोर देखेको जस्तो छ प्राविधिक कारणले, जसरी भटेकोसीको बाढी आएर त्यस्तो छेद विच्छेद बनाएको छ भने यसपालि फागुन 29 गते पनि भटेकोसीको बाढी जस्तै आएको छ, हामी एकता रूपमा जान नसकेको कारणले गर्दाखेरि त्यसैले देशभरिको सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई म के अनुरोध गर्छु भनेदेखि, अहिले हामी गगन थापाको नेतृत्वमा गइसकेपछि उत्साहजनक रूपमा योग्य र योग्य त सबै उम्मेद्वारहरू योग्य हुन्छ, तथापि पनि सिनियर मान्छेहरू, योग्य मान्छेहरू, युवाहरू जुन हिसाबले विधानमा त हामी अगाडि बढ़ाएका छौं, ती मान्छेहरूलाई अहिले हामीले मतदान गरेर लिएर जान सक्यौं भने अवश्य पनि सुदृढ काँग्रेस बनाउन सकिन्छ, जनमुखी काँग्रेस बनाउन सकिन्छ र अब आगामी निर्वाचनको निमित्त हामी फेरि अहिलेको अवस्था नभइकन यो देशमा नेपाली काँग्रेसको सरकार स्थापना गर्न सक्छौं। नेपाली काँग्रेसको नेतृत्व बेगर अहिले हामीले 6 महिनामै देखेका छौँ, हेर्नुहोस् अवस्था कस्तो हुँदो रहेछ भनेर नेपाली जनताले महसुस गर्न थालिसकेका छन् कि अब नेपाली काँग्रेस नै वास्तवमा यो देशको हिजो 7 सालदेखिको इतिहास बोकेको पार्टी त्यो पार्टीमा र यो देशमा शासन सत्ता चलाउन र जनतालाई चाहिँ जुन हिसाबले चाहिँ सर्भिस डेलिभरी गर्नको निमित्त नेपाली काँग्रेसको विकल्प छैन भन्ने कुरो सबै नेपाली जनताले बुझिसकेको अवस्थामा र त्यसरी नै नेतृत्व छान्न लागिरहनु भएको छ।
9: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
10: धन्यवाद हजुर।
9: केन्द्रीय सदस्यका उम्मेद्वार भीमढुङ्गा आदरणीय श्रोता, यतिखेर हामी तपाईँलाई लैजान चाहन्छौ नेपाली कंग्रेसको पेशागत विज्ञतर्फका केन्द्रीय सदस्यका उम्मेद्वार भरतराज ढकाल यतिखेर हुनुहुन्छ। भरतराजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: धन्यवाद।
9: नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दावेदारी प्रस्तुत गर्नुभएको छ, रसाकसी निकै छ, तपाईँको उम्मेद्वारी किन र केका लागि बताउनुहोस्?
11: खास गरी नेपाली कांग्रेसले जुन अहिले बदलिँदो एउटा नेतृत्व आएको चाहिँ छ, एउटा नयाँ विचार लिएर आएको चाहिँ छ र यसले सबै पेसा व्यवसायलाई समेट्ने जुन नीति लिएको चाहिँ छ, त्यस अन्तर्गत मैले विगत लामो समयदेखि ब्याङ्किङ र एग्रिकल्चर सेक्टरमा मैले काम पनि गरेको चाहिँ थिएँ, एउटा अनुभव पनि हासिल गरेको चाहिँ थिएँ। त्यसले गर्दा अब नेपाली काँग्रेस साँच्चै नै हामीले पार्टीलाई सुधार गर्न नसक्ने हो, पार्टीमा चाहिँ नयाँ नीति र विचारहरू ल्याउन नसक्ने हो, त्यसलाई स्थापित गर्न सकिएन भने कुनै पनि क्षेत्र दिगुर स्थायी हुँदो रहेनछ। मैले धेरै पहिलादेखि भन्दै गर्थेँ, जबसम्म आर्थिक क्षेत्रको विकास हुँदैन तबसम्म कुनै राजनीतिक परिवर्तन दिगुर स्थायी हुन सक्दैन भन्ने जुन एउटा चाहिँ मेरो मान्यता पनि थियो। त्यस अन्तर्गत मैले व्यवसाय क्षेत्रमा गरेको एउटा अनुभवले त्यो अनुभवलाई चाहिँ नेपाली काँग्रेसको नेतृत्वमा दबाव पुर्याउन सके भने पक्कै पनि लाग्थ्यो, त्यसले पार्टीमा पनि एउटा राम्रो प्रभाव पर्छ, त्यसले समग्र देशको अन्य कुराहरूलाई पनि प्रभाव पार्छ भन्ने उद्देश्यका साथ मैले नेपाली काँग्रेसको पेसागत विकृतिर्फ चाहिँ उम्मेद्वार दिएको चाहिँ छु र आज मतदान हुँदैछ।
9: महाधिवेशन प्रतिनिधिले तपाईँलाई कसरी चिन्छ?
11: एक त म नेपाली काँग्रेसले मलाई गत निर्वाचनमा चाहिँ उम्मेद्वारको रूपमा चाहिँ सेन्ट क्षेत्रमा एकमा चाहिँ एउटा विश्वास गरेको चाहिँ थियो, मलाई चाहिँ अहिलेको अवस्थामा पनि मलाई मतदाताहरूले चाहिँ सम्मानजनक मत दिनुभएको चाहिँ थियो, जसले गर्दा भरतराज ढकालको एउटा पहिचान स्थापित भइसकेको चाहिँ छ। दोस्रो कुरो, मैले लामो समय ब्याङ्किङ सेक्टरमा खास गरी ग्रामीण क्षेत्रकोमा वित्तीय पहुँच पुऱ्याउनु पर्छ भनेर चाहिँ विपन्न र कमजोर वर्गलाई उत्पादन गर्ने चाहिँ वित्तीय सेवा दिइरहेको चाहिँ थिएँ। त्यो सँगसँगै जबसम्म हामीले ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूको आयोजन वृद्धि गर्न सक्दैनौँ तबसम्म चाहिँ समुन्नत नेपालको कल्पना गर्न सकिँदैन भन्ने मान्यता हुन्छ। खास गरी ग्रामीण क्षेत्रमा जुन हामीले कृषि क्षेत्रलाई चाहिँ प्रबन्धन गर्नुपर्छ भनेर हामीले मुख्य कृषि कम्पनी पनि स्थापना गऱ्यौँ र एउटा इको सिस्टम बनाउनुपर्छ भन्ने काम पनि गरिएको र यसमा चाहिँ किसान र युवाहरूले विश्वास पनि गर्दै गएको अवस्था चाहिँ छ। दोस्रो कुरो, विगतमा मैले गरेका कामहरू सबै मतदाताले हेरिराख्नु भएको चाहिँ छ। भरत ढकालले हिजो के काम गर्यो, कुन संस्थाको नेतृत्व गर्यो, त्यो संस्थाले कस्तो परिणाम दियो भन्ने कुरा चाहिँ मतदाता सबै साथीलाई थाहा पनि भएको हुनाले र मेरो चाहिँ देशभरि नै एउटा नेटवर्क पनि स्थापना भइसकेको छ, त्यसले गर्दा चाहिँ मलाई लाग्छ कि साथीहरूले मलाई विश्वास गर्नुहुन्छ र मैले चाहिँ चुनाव चाहिँ सजिलै जित्न सक्छु भन्ने चाहिँ मलाई एकदम आशा र भरोसा चाहिँ छ।
9: देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई जाँदा जाँदै के भन्न चाहनुहुन्छ?
11: अब खास गरी नेपालमा यो जुन अहिले पछिल्लो क्रममा राजनीतिमा जुन एउटा अविश्वास पैदा भएको चाहिँ छ, नेपालमा केही पनि हुँदैन गर्न सकिँदैन भन्ने कुरा चाहिँ छ। हामी हेर्ने हो भने नेपालमा जुन प्राकृतिक रूपले चाहिँ एउटा सम्पन्न देश छ, यसमा हामीले राजनीतिक नेतृत्वले चाहिँ सही एउटा चाहिँ काम गर्न सक्यो, नीति बनाउन सक्यो, त्यसलाई कार्यक्रममा चाहिँ बदल्न सक्यो र जुन कार्यक्रमलाई चाहिँ जनताको जीवनसँग जोड्न सकियो भने नेपालमै हामीले चाहिँ थुप्रै एउटा चाहिँ सम्भावनाहरू चाहिँ भएको हुनाले विदेशमा रहेका साथीहरूले नेपालप्रति विश्वास गर्ने र आफूसँग भएको चाहिँ सिप र पुँजीलाई नेपालमै ल्याएर चाहिँ एउटा चाहिँ आर्थिक क्षेत्रको चाहिँ विकासमा चाहिँ काम गर्नुपर्छ, जसले गर्दा भोलिका दिनमा चाहिँ नेपालमा पनि केही सम्भावना छ है, नेपाललाई जसरी हामीले हेरिएको नै छ त्यो होइन भन्ने चाहिँ एउटा मान्यताको विकास गराउनलाई विदेशमा रहेका साथीहरूले जुन एउटा माया गर्नुभएको चाहिँ छ विदेशमा रहेर पनि, तर अब देशमै बसेर केही गर्नुपर्छ र हामीले यहीँ नै भोलिका चाहिँ भावी पुस्ताहरूलाई एउटा भविष्य देखाउनुपर्छ भन्ने मलाई लाग्छ र उहाँले त्यसरी नै नेपालप्रतिको चाहिँ दृष्टिकोण बदल्नुहुन्छ र भोलि चाहिँ अब नेपालको नेपाली काङ्ग्रेस मात्रै होइन समग्र देशको नेतृत्व चाहिँ भोलि काङ्ग्रेसले गर्छ, अहिले नेपाली काङ्ग्रेसमा नयाँ नेतृत्व आएको चाहिँ छ, नयाँ चाहिँ नीति पनि ल्याएको चाहिँ छ, त्यो नीतिलाई कार्यक्रममा बदल्ने पनि सङ्कल्प गरेको चाहिँ छ र कार्यक्रमलाई चाहिँ अब हामी जनताको घर दैलोमा पुर्याएर उनीहरूसँग उनीहरूको जीवनसँग जोड्ने पनि एउटा चाहिँ प्रतिबद्धता रहेको हुनाले अब नेपालमा केही छ हुन्छ सम्भावना छ भन्ने एउटा सन्देश लिएर साथीहरू चाहिँ जानुहुन्छ र भोलिका दिनमा त्यसरी नै आफ्ना चाहिँ जुन पेसा व्यवसाय छ त्यो पेसा व्यवसायलाई नेपालमै आएर गर्ने चाहिँ उहाँले पनि एउटा चाहिँ प्रतिबद्धता व्यक्त गर्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ।
9: हस् भरतराज ढकालजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, शुभकामना पनि, नमस्कार। नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार भरतराज ढकाल आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ राजनैतिक विश्लेषक डाक्टर केपी शर्मा डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
12: हजुर,
9: नेपाली कंग्रेसको 15 महाधिवेशनलाई कसरी हेरिराख्नु भएको छ यतिखेर गगन थापाको नेतृत्वमा?
12: अब मैले चाहिँ नेपाली काङ्ग्रेसको यो 15 महाधिवेशनलाई चाहिँ अलिकति फरक ढंगबाट हेरिराखेको छु। खासमा मलाई के लागेको छ भन्दाखेरि अहिले चाहिँ यो रूपान्तरणको जुन प्रक्रियामा मतलब जेएनजी मुभमेन्ट पछि पार्टीहरू जानुपर्ने थियो त्यो जाने क्रममा चाहिँ कम्युनिस्ट पार्टीहरू चाहिँ यथास्थितिवादीमै अल्मलिएको देखिन्छ भने काङ्ग्रेस पार्टीभित्र चाहिँ एउटा ठूलो विद्रोह भएर गगन थापाले चाहिँ नेतृत्व गरेर चाहिँ अब यसको चाहिँ पुस्तान्तरणको र सत्ता रूपान्तरणको प्रक्रिया अगाडि बढेको देख्छु एउटा। दोस्रो चाहिँ एकदमै राम्रो पक्ष मलाई के लागिरहेको छ भन्दाखेरि नेपाली काङ्ग्रेस पार्टी अथवा पुराना पार्टीहरू सुतिसके, मरिसके, सिद्धिसके, अब जनतामा पकड छैन जस्तो भान भएको थियो यो फागुन 21 चुनावपछि चाहिँ होइन राष्ट्रपतिले चुनाव जितिसकेपछि, तर अहिले गाउँ गाउँबाट युवाहरू एउटा ठूलो उत्साहको साथ एउटा ठूलो चाड माने जस्तो पर्व माने जस्तो नेपाली काङ्ग्रेस पार्टीभित्र 7,000 त महाधिवेशन प्रतिनिधिहरूले अहिले आजबाट मतदान गर्दै हुन्छ अनि त्यसमा चाहिँ मतलब चाहिँ मलाई लाग्छ चाहिँ लाखौं लाख मान्छेहरू उहाँहरूको क्रियाशील मतलब चाहिँ जुन सदस्यहरू जुन आउनुभयो त्यसले गर्दाखेरि चाहिँ एउटा नयाँ उत्साह भरेको छ र नयाँ स्पिरिटमा नेपाली काङ्ग्रेस पार्टी अगाडि बढेको देखिन्छ। तेस्रो कुरा चाहिँ के छ भन्दाखेरि तपाईँको जस्तो अर्को चाहिँ राजनीतिक पुनर्जागरणको अभियान पनि काङ्ग्रेसले चलाएको देख्छु म। त्यो भनेको चाहिँ के भन्दाखेरि उहाँहरूको चाहिँ जुन पुरानो मतलब चाहिँ आर्थिक नीति थियो र जुन राजनीतिक उहाँहरूको चाहिँ भ्यालु थियो त्यो चाहिँ मरेको थियो, त्यसलाई फेरि पुनर्जीवित गर्ने हिसाबले मैले त कतिपय मतलब चाहिँ सुने नै पनि र उहाँहरूको त्यो घोषणा पत्र पनि हेरेँ, त्यसमा चाहिँ अब यो प्राइभेट सेक्टर चाहिँ इकोनोमीको अर्थतन्त्रको मेजर इन्जिन हो र उदारीकरणलाई चाहिँ अगाडि बढाउनु पर्छ भन्ने कुरा चाहिँ पार्टीको घोषणा पत्रमा पनि लेखेको जस्तो मैले देखेँ भने एकजना महामन्त्रीका उम्मेद्वार सुनिल शर्माले चाहिँ त्यो कुरा प्रष्ट रूपमा नै बोल्नु भएको छ। गिरिजा प्रसाद कोइरालाले चाहिँ 48-51 सुरु गरेको त्यसलाई चाहिँ अगाडि बढाउन हामी चाहन्छौँ भन्ने कुराहरू गर्नुभएको छ भनेपछि अब राज्य नियन्त्रित अर्थतन्त्रबाट चाहिँ देश विकास नभएको कुरा चाहिँ उहाँहरूको मूल्याङ्कन छ र त्यसले चाहिँ मतलब चाहिँ देशलाई अहिले यस्तो परिस्थितिमा ल्यायो, त्यसले गर्दाखेरि निजीकरण मार्फत नै देश विकास गर्नुपर्छ र सबै क्षेत्रमा निजीकरणलाई अगाडि बढाउनुपर्छ, राज्यले चाहिँ एउटा सुपरभिजन र मोनिटरिङको रेगुलेसनको काम मात्रै गर्नुपर्छ भन्ने खालको कुरा पनि नेपाली काङ्ग्रेस पार्टीले अहिलेको महाधिवेशनबाट चाहिँ पारित पनि गरेको सकेर त्यसले गर्दाखेरि आर्थिक नीति पनि मतलब चाहिँ उसले नयाँ ढङ्गबाट अब अशस्त्र ढङ्गबाट अगाडि बढाउने खालको कार्यक्रमहरू ल्याएको छ। अब उसलाई एउटा महत्वपूर्ण चुनौती चाहिँ के छ भन्दाखेरि कि उसको पार्टी चाहिँ अहिले विभक्त छ, अब दुई टुक्रामा बाँडिएको देखिन्छ, अब यो आउने स्थानीय चुनावसम्म उहाँहरूले पार्टी एकता गर्नुभयो, पार्टीलाई मिलाउनु भयो भने नेपाली कांग्रेस पार्टी फेरि बिउ चिनेर आफ्नो पुरानो साथ उसले बचाउन सक्ने सम्भावना देख्छु म, नभएदेखि फेरि उसलाई पनि अप्ठ्यारो पर्ने सम्भावना पनि रहेको त्यतिकै देखिन्छ।
9: भनेपछि अब नेपाली कंग्रेसको महामन्त्रीको उम्मेद्वारका रूपमा डाक्टर सुनिल शर्माको बलियो दावेदारी हो त्यसो भए तपाईँका नजरमा होइन?
12: होइन, अहिले मैले देखेको खास गरी अब कांग्रेस पार्टीभित्रको तीन चारजना डाक्टर सुनिल शर्मा अनि त्यस्तै गरेर चाहिँ हाम्रो के अरे प्रदीप पौडेल अनि उदय शमशेर राणा र ऐन महर चारजनाको बिचमा प्रतिस्पर्धा हुन्छ जस्तो लाग्छ होइन देखिन्छ त ऐन महर। तर त्यसमा सबैभन्दा सशक्त उम्मेद्वार हाम्रो अब्जर्भेसनमा हेर्दाखेरि चाहिँ सुनिल शर्मा नै जस्तो देखिन्छ एक नम्बरमा। त्यसले अब परिणाम त आउन बाँकी नै छ, चुनाव हुन बाँकी नै छ, यो एउटा मेरो एनालाइसिसको पाटो मात्रै हो। अब त्यसमा धेरैवटा कारणहरू छन् भन्ने पनि मलाई लाग्छ। अहिले चाहिँ जनताले चाहिँ मतलब नेताहरूले पनि काँग्रेसभित्र ठुलो परिवर्तन खोजेको र अहिले यसो हेर्दाखेरि जेएनजीको मतलब चाहिँ उम्मेद्वार जस्तो सुनिल शर्मा प्रस्तुत भएको लाग्छ मलाई।
9: अब कंग्रेसले चाहिँ अबको यो महाधिवेशन पछि आफूलाई एक ढिक्का बनाएर एउटा बलियो कंग्रेसका रूपमा र छुटेकाहरूलाई पनि एकीकृत बनाएर लैजान सक्ने सामर्थ्य राख्छ?
12: अब मलाई कस्तो लाग्छ भन्दाखेरि अहिलेको युवा नेतृत्वहरू अलिकति सुजुज भएको नेतृत्वहरू यदि अब यो चाहिँ परिणामबाट हेर्नुपर्छ केन्द्रमा आउनुभयो पदाधिकारीमा आउनुभयो भने मलाई लाग्छ कंग्रेस दुई तीन महिनाभित्रमा एकीकरण भएर एउटा एकमुष्ट भएर कंग्रेस अगाडि बढ्न सक्ने खालको क्षमता अथवा त्यो खालको वातावरण बन्छ भन्ने मलाई लाग्छ। तर नेतृत्व कस्तो आउँछ भन्ने कुरामा भर पर्छ होइन,
9: पार्टी सभापतिमा गगन थापा
12: आउने कन्फर्म भइसक्यो,
9: जिगज्याक आउने सम्भावना हो यसपाला चाहिँ के आउँछ भन्ने अनुमानै गर्न गाह्रो छ होइन, प्रतिनिधिहरू पनि धेरै छन्।
12: हो हो, त्यो भएकोले गर्दाखेरि नेतृत्वमा युवाहरूको वर्चस्व रह्यो भने पार्टी एक गरेर उहाँहरूले मिलाएर लानुहुन्छ भन्ने कुराको आधार तयार हुन्छ।
9: हस् डाक्टर आजको महत्वपूर्ण समय र सुझावका लागि धेरै धन्यवाद, नमस्कार। वान्त्यो राजनीतिक विश्लेषक डाक्टर केपी शर्मा आदरणीय श्रोता दिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसको महिला खुल्लातर्फका केन्द्रीय सदस्य निर्मला छेत्री। निर्मलाजी, नेपालीहरूले धेर सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
13: हजुर नमस्कार, धन्यवाद।
9: निर्मलाजी, तपाईँ केन्द्रीय सदस्यमा होइन खुल्ला महिलाबाट?
13: हजुर हो।
9: आज मतदान हुँदैछ, कतिको ढुकढुक भइरहेको छ, रसाकसी कस्तो छ?
13: नेपाली काँग्रेस भनेको एकदम लोकतान्त्रिक पार्टी हो, एकदम फेरि फराकिलो दायराभित्र रहेको पार्टी हो, त्यसले गर्दाखेरि प्रतिस्पर्धा त अवश्य नै हुन्छ। अब उम्मेद्वारलाई अब जति अब बलियो भए पनि ढुकढुक त भइहाले हुन्छ, तर चुनावी मैदानमा छौँ हामी, चुनावी प्रचारमा छौँ, मनमा अलिकति ढुकढुक त भइहाले हुन्छ, तर पनि अब आन्तरिक चुनाव हो, लागिरहेका छौँ, माहौल चाहिँ राम्रै देखिरहेको छु मैले। मेरो
9: भनेपछि तपाईँलाई किन मतदान गर्ने महाधिवेशन प्रतिनिधि निर्मला छेत्रीलाई बताउनुहोस् त?
13: म चाहिँ अब मैले केन्द्रीय समितिमा यो पहिलो उम्मेदवारी हो र मेरो अब मेरो उमेरले पनि मेरो परिपक्वताले पनि अब मेरो योगदानले पनि बेला भयो कि भन्ने लाग्छ। म नेपाल महिला संघको जिल्ला सभापति भएँ, पार्टीको अर्घाखाँचीको सहसचिव भएँ, अनि महिला संघको केन्द्रीय सदस्य हुँदै प्रवक्ता हुँदै लुम्बिनीको मान्ने सचेतक भइसके र यो पहिलोपटक उम्मेदवारी हो। म एउटा लेखिका पनि हो, त्यसले गर्दाखेरि म चाहिँ केन्द्रीय अहिले जुन युवा नेता आउनुभएको छ गगन थापा, उहाँको एजेन्डाहरू एकदम नेपालको लागि एउटा पार्टी मात्र नभएर एउटा राष्ट्रकै राष्ट्र बोलियो बनाउने उहाँको एजेन्डा छ, त्यो एजेन्डामा चाहिँ म पनि सहभागी भएर छलफलमा बस्यो भने मेरो पनि केही भूमिका केही योगदान होला भन्ने मलाई विश्वास लागेको छ, त्यसैले मैले उम्मेदवारी दिएकी छु अहिले केन्द्रीय सदस्यमा।
9: भनेपछि महाधिवेशन प्रतिनिधिहरूले तपाईँलाई विजय बनाउँछन् वा तपाईँलाई राम्रोसँग चिन्छन् होइन, देशभरबाट आएका 7,500?
13: म देशभरि हिँडेकी छु, म महिला संघको संगठनमा पार्टीको विभिन्न कामले देशभरि हिँडेकी छु, मैले एउटा संसदीय अनुभव पनि गरिसकेकी छु, त्यसले गर्दाखेरि प्रतिनिधिहरूले पनि चिन्नुहुन्छ विश्वास गर्नुहुन्छ, त्यो आधारमा मलाई चाहिँ आफूलाई विश्वास लागेको छ।
9: अब निर्मला छेत्रीजी, अब के छ, कंग्रेस एक ढिक्का एकीकृत भएर जान्छ गगन थापाको नेतृत्वमा?
13: सुखै छैन, अब कंग्रेस चाहिँ एक भएर जान्छ किनभने कांग्रेस बोलियो भयो भने राष्ट्र बोलियो हुन्छ, राष्ट्र बोलियो भयो भने जनता बोलियो हुन्छ, यो कुरा कांग्रेसका नेताहरूले बुझ्नु भएको छ। आज तपाईँले अलिकति पार्टीभित्रको अलिकति विवाद देखेर प्रश्न गर्नुभयो होला, अहिले अब एउटा घरभित्र पनि आगो नठोसी बोल्दैन, केही कतै चित्तता देखिएको होला, कहीँ कतै मनमुटाव देखिएको होला, तर त्यसलाई चाहिँ मिठातामा बदलेर कांग्रेस चाहिँ एउटा बोलियो भएर कांग्रेस अगाडि बढ्छ भन्ने मलाई लागिरहेछ।
9: हस् निर्मलाजी, तपाईँको आगामी दिनको लागि शुभकामना, समय दिनुभयो, धेरै धेरै धन्यवाद, नमस्कार।
13: एकदम धन्यवाद मेरो पनि।
9: उहाँ हुनुहुन्थ्यो निर्मला छेत्री, महिला तर्फको खुला केन्द्रीय सदस्यका उम्मेद्वार, आदरणीय श्रोता। यतिखेर म तपाईँलाई जोड्न चाहन्छु कृष्ण राउले, उहाँ कलाकार गगन दाई हाई हाई, उहाँको गीत निकै चर्चामा छ। कृष्ण राउलेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
14: धन्यवाद, नमस्कार, जय नेपाल।
9: अब तपाईँले पार्टीका लागि गीत गाउनुभयो हाई हाई गगन दाई होइन, तर आज हाई हाई कृष्ण राउले दाई भन्छन् कि भन्दैनन् महाधिवेशन प्रतिनिधिले बताउनुहोस्।
14: हामी अब अत्यन्तै उत्सवको यो माहौलमा छौँ। नेपाली काँग्रेसको 15 महाधिवेशनको एकदमै आज भोटिङ छ र देशैभरिबाट एकदम उत्साहका साथ, हर्ष उल्लासका साथ, जेनी उमेर समूहदेखि अत्यन्तै हाम्रो बाबु उमेरसम्मको चाहिँ अत्यन्तै उच्च उल्लासमय सहभागिता छ र यो मलाई लाग्छ यो नेपाललाई कता लैजाने भन्ने जमात पनि हो कि जस्तो लाग्छ। एकदमै खुसी छु, एकदमै उत्साहित छु, एकदमै एक्साइटेड पनि छु। हजुर,
9: होइन तपाईँ केन्द्रीय सदस्यमा होइन तपाईँको उम्मेदवारी?
14: हजुर, मैले नेपाली काँग्रेसको श्रमजीवी कलाकारको तर्फबाट एउटा कलाकारको सर्जकको पनि प्रतिनिधित्व होस् र सर्जक सिर्जना गर्ने कलाकारहरू कतिसम्म क्रिएटिभ हुन्छन् र राजनीति एजेन्डा, देशलाई बनाउने एजेन्डा र देशलाई समृद्ध बनाउने एजेन्डामा काँग्रेसलाई कसरी जोड्ने भन्ने कुरामा पनि कलाकार अब्बल हुन्छन् भनेर पार्टीमा पनि एउटा केही योगदान, केही कन्ट्रिब्युसन गरौं र अहिले नेपाली काँग्रेस सही ट्र्याकमा भएको अवस्थामा र सही सल्लाह सुझाव दिनको लागि, सही एउटा आफ्ना एजेन्डाहरू साझा गर्नको लागि मेरो उम्मेदवारी पेश भएको छ र केन्द्रीय श्रमिकतर्फ केन्द्रीय सदस्यमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूले कृष्ण रेउलेलाई एकमत गरिदिनको लागि, एक एक मत गरिदिनको लागि हार्दिक अपील पनि गर्न चाहन्छु।
9: होइन, अब एउटा कुरा चाहिँ हाई हाई गगन दाई तपाईँको निकै चर्चित गीत होइन, यो चाहिँ धेरैले सुन्नु पनि भएको छ होइन महाधिवेशन प्रतिनिधिहरूले, तर अब तपाईँलाई किन मतदान गर्ने?
14: मैले भनिसकेँ, म कैयौं देशमा भिजिट गरेको अनुभव पनि छ र एउटा देशको नीति बदल्ने राजनीति नै भएको कारणले आज म यो ठाउँमा उभिएको छु र कति लोक संस्कृति कलाकारिताका एजेन्डाहरू छन् र कति देशका एजेन्डाहरू छन् र ती सबै आफ्ना मेल म भित्र कुण्ठित छन् र म भित्र भएको कलाकारिताको हिसाबले अरू संघ संस्थामा लागेर ती कुराहरू सबल हुँदैनन् जस्तो लाग्छ। त्यसैले देशको नीति बनाउने नै राजनीति भएको कारणले म नेपाली काँग्रेस मार्फत नेपाली काँग्रेसको केन्द्रीय सदस्य भएर आफ्ना एजेन्डाहरू र देश बनाउने एउटा केही आफ्ना सपनाहरू काँग्रेस पार्टी मार्फत देशमा साझा गर्न चाहन्छु। त्यो हिसाबले पनि मेरो उम्मेदवारी हो र बदल्यौं काँग्रेस बदल्छौं देश, यो हामी केही समय पहिला यो गीत पनि गाएका थियौं र बदल्यौं काँग्रेस बदल्छौं देश भनिसकेपछि काँग्रेस बदलिएको छ र काँग्रेस बदल्नुसँगै देश पनि बदल्नु छ र सोच पनि बदल्नु छ र त्यसैले पनि हाम्रो उम्मेदवारी। हजुर,
9: हस् कृष्ण रावलीजी, यहाँको महत्वपूर्ण समयका लागि र आगामी दिनको शुभकामना पनि भन्न चाहन्छु। नमस्कार,
14: धन्यवाद। नमस्कार,
9: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको 15 महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेद्वार कृष्ण रावले। आधुनिक सोसाइटीतिर हामी जान चाहन्छौ नेपाली कंग्रेसको महिला तर्फका केन्द्रीय सदस्यका उम्मेद्वार सुशीला शाही। सुशीलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
15: गुड मर्निङ, नमस्कार।
9: होइन, तपाईँ प्रभावशाली मेयरको छवि बनाएको एउटा नेत्री, लम्कीचुवा नगरपालिकामा लामो समय चाहिँ तपाईँले काम गरिरहनु भएको छ। अब पहिलो पटक नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा दावेदारी प्रस्तुत गर्दै गर्दाखेरि सुशीला शाहीलाई महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने बताउनुहोस्?
15: महिला सशक्तिकरणका लागि र पार्टी बलियो बनाउनका लागि ग्राउण्डमा टोलटोलमा नेपाली काँग्रेस बलियो बनाएर अगाडि लैजानका लागि महिलाहरूको महत्वपूर्ण भूमिका हुँदै गर्दा नेपाली काँग्रेस र हाम्रो नेपाली काँग्रेसलाई अगाडि बढाउनका लागि र महिलाका एजेन्डाहरू अगाडि ल्याउनका लागि समावेशीका मुद्दाहरू उठाउनका लागि नगरपालिका चलाइसकेको अनुभव हुँदा म यो केन्द्रीय सदस्यमा जाँदै गर्दा काम गर्न पनि सक्छु र आफूहरू लिएर उहाँहरूको महाधिवेशन प्रतिनिधिहरूका मुद्दाहरूलाई उठाएर त्यहाँ लगेर यस्तो यस्तो खालका समस्याहरू छन् भनेर यसलाई समस्या दर्शाएर अगाडि बढ्न सक्ने क्षमता भएका कारणले उहाँहरूले मलाई मतदान गरेर जिताउनु भयो भने म एकदमै समावेशीका कुरादेखि लिएर नेपाली काँग्रेस बलियो बनाउनदेखि लिएर हरेक कुरामा अगाडि बढ्नेछु भन्ने भएका कारणले मलाई मतदान गर्नुभयो भने राम्रै हुन्छ।
9: अब सुशीला शाहीलाई कसरी चिन्ने त महाधिवेशन प्रतिनिधिले?
15: महिला सशक्तिकरण र महिला महिला मात्र होइन कि उसले चाहिँ क्षमता छ काम गर्न सक्छ सुशीला साईले भन्ने परेको छ सबैलाई त्यसरी पनि चिन्नुहुन्छ जस्तो निडर हुनुहुन्छ आफ्नो डिसिसन गर्न सक्नुहुन्छ एउटा कार्यकारी पदमा बसिसक्नु भएको छ भन्ने खालको एउटा प्रभाव चाहिँ छ त्यसकारण नेपाली काङ्ग्रेसलाई बलियो बनाउनका लागि र नेपाली काङ्ग्रेसमा राम्रो भूमिका गर्नका लागि उहाँले सक्नुहुन्छ भन्ने खालको सन्देश छ र सबैभन्दा राम्रो पक्ष अहिले महिला मात्रै निर्वाचित हुनु ठुलो कुरा होइन महिलाले महिलाको एजेन्डा लिएर त जान सक्नु पर्यो नि कम्तीमा पार्टीमा होइन अब कसैको महिला भएर कसैको गलत निर्णयहरू पनि मान्ने कसैको अन्डरमा बस्ने त्यसको त्यस्तो खालको नेतृत्व हुनु हुँदैन कम्तीमा राम्रो चिजका लागि आफूले डिसिजन गर्न सक्ने क्षमता चाहिँ त्यो महिलामा हुनुपर्छ जस्तो समावेशीको कुरा थारूको कुरा होला थारूको क्लस्टरबाट आएर थारूको बारेमा बोल्न सक्न पर्यो दलितको क्लस्टरबाट आएर दलितको बारेमा बोल्न सक्न पर्यो महिलाबाट आएर महिलाको बारेमा लड्न सक्नु पर्यो त्यति मात्र होइन पार्टी समग्र पार्टीका लागि पनि बोल्न सक्न पर्यो आफ्नो क्लस्टरका साथसाथै त्यस कारण निर्वाचित गराउनुपर्छ जस्तो मलाई लाग्छ मलाई महाधिवेशन प्रतिनिधिज्यूहरूले सम्पूर्ण आउनुभएका प्रतिनिधिहरूले विश्वास गरेर भोट दिनुभयो निर्वाचित गराउनुभयो भने म एकदमै मेहनत गरेर देशभरि नेपाली काङ्ग्रेसलाई कसरी फराकिलो बनाउने बलियो बनाउने नेपाली काङ्ग्रेस बिना यहाँ नेपालमा चल्नै गाह्रो हुन्छ भन्ने खालको प्रभाव पार्ने यी खालका विषयवस्तुमा एकदमै सक्रियता भएर नेपालभरि एकदमै नेपाली काङ्ग्रेसका लागि अगाडि हिँड्ने मैले सोचेको छु म सायद एकदमै सक्रिय पनि छु अहिले पनि योभन्दा अगाडि म जहाँ जहाँ आफ्नो पदमा छु मैले सबै ठाउँमा राम्रो कार्य गरेको छु त्यस कारण महाधिवेशन प्रतिनिधिज्यूहरूलाई आउनुहुने सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई मेरो एकदम हार्दिक अनुरोध छ मलाई योचोटि केन्द्रीय सदस्य बनाउनु भयो भने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको सोचहरू लिएर अगाडि बढ्नेछु उहाँहरूको सुझाव उहाँहरूको माया सबैको पालना गरेर अगाडि बढ्नेछु
9: होइन जाँदा जाँदै पार्टीलाई मिलाउनु पर्छ भन्ने ढंगले पनि तपाईँ प्रस्तुत हुनु भएको थियो होइन पूर्व सभापति शेरबहादुर देउवालाई पत्रै पठाउनका निम्ति महाधिवेशनमा उपस्थित भइदिनका निम्ति भनेर तपाईँहरू जानु भएको थियो तर उहाँलाई चाहिँ पत्र समेत तपाईँहरूले दिन त सक्नु भएन तैपनि अब पार्टीलाई गगन थापाले चाहिँ एकीकृत बनाएर लैजान सक्ने क्षमता राख्नु होला त अबको महाधिवेशनपछि
15: राख्नुहुन्छ सभापतिजीले राख्नुहुन्छ क्षमता किनकि बारम्बार उहाँले हामीलाई अभिभावकको आवश्यकता छ नेपाली काङ्ग्रेसमा सबैजना मिलेर अगाडि बढ्नुपर्छ भनेर उहाँले बारम्बार वार्ता बसिराख्नु भएको छ त्यति मात्र होइन उहाँले वरिष्ठ नेतादेखि लिएर सभापति निवर्तमान सभापतिज्यूलाई प्रमुख अतिथिदेखि लिएर योगेन्द्र चौधरीको संयोजकमा ल उहाँलाई पत्र पठाउनु पर्यो भनेर उहाँले आफू पनि जान खोज्नु भएको थियो अनि त्यहाँ फोन नउठिसकेपछि ल यो टोली गएर गर्नुहोस् म हामी जतिवटा पर्छ हामी आउँछौँ निमन्त्रणाको लागि भनेर भनेर म गएको थिएँ योगेन्द्र चौधरीको संयोजक उहाँको नेतृत्वमा पत्र उहाँहरूले आउन नमानेको चाहिँ हो तर त्यहाँ पत्र हामीले छोडेर आयौँ तर जहाँसम्म लाग्छ पार्टी मिलेर जानुपर्छ सबैको भूमिका त्यति नै महत्वपूर्ण छ आदरणीय निवर्तमान सभापतिज्यूको पनि अहिलेको वर्तमान सभापतिज्यूको पनि नेपाली काङ्ग्रेसमा सबैको आवश्यकता भएका कारणले पार्टी एकीकृत गरेर अगाडि लग्नु पर्ने भएका कारणले अझ पनि केही बिग्रिएको छैन अझ पनि पार्टी मिलाउनका लागि जुन सभापतिले खेलिरहेको भूमिका निरन्तर उहाँले खेल्नुहुनेछ भन्ने हामीलाई विश्वास पनि छ सभापतिज्यूले खेलिराख्नु भएको छ र पार्टी एकीकरण गर्ने कुरामा एकदमै महत्वपूर्ण भूमिका पनि रहनेछ मेरो त किनकि हामीले अभिभावकको मान मर्यादा राख्न सक्नुपर्छ जुन अहिले वर्तमान सभापतिज्यूले त्यही भनिराख्नु भएको छ उहाँहरूको आवश्यकता छ उहाँहरूमा उहाँहरूको सबै हामीलाई सहयोग चाहिन्छ पार्टी चलाउनका लागि उहाँहरूलाई दिनुपर्ने मान मर्यादा हामी राख्छौँ उहाँहरू सँगसँगै लिएर जानुपर्छ भनेर उहाँले बोलिराख्नु भएको छ यो कुरामा हामी निर्वाचित भयौँ भने एकीकरण गर्नका लागि जुन महत्वपूर्ण भूमिका मैले खेल्न पर्छ सभापतिज्यूले जिम्मेवारी दिएपछि त्यो सबै महत्वपूर्ण भूमिका खेल्नका लागि तयार पनि छु किनकि एक ठाउँमा बसेर नेपाली काङ्ग्रेस निवर्तमान सभापतिज्यूले जुन तरिकाले चलाइराख्नु भएको थियो अहिले वर्तमान सभापतिज्यूलाई पनि सहयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो धारणा भएका कारणले एकीकरण गर्नका लागि पार्टी एक ठाउँमा रहनका लागि मैले खेल्नुपर्ने भूमिका महत्वपूर्ण भूमिका जे जे खेल्नुपर्छ म खेल्न तयार छु। म सबै सम्पूर्ण जनप्रतिनिधिहरूलाई र महाधिवेशन प्रतिनिधिहरू आउनुभएको छ उहाँहरूलाई म त्यो अनुरोध पनि गर्न चाहन्छु।
9: हस् सुशीला साईजी आगामी दिनको शुभकामना पनि समेटिनुभयो धन्यवाद नमस्कार। उहाँ नेपाली कंग्रेसको महिला खुलातर्फका केन्द्रीय सदस्यका उम्मेद्वार सुशीला साही आदरणीय श्रोता यतिखेर हामी तपाईँलाई जोड्न चाहन्छौ नेपाली कंग्रेसको पन्ध्र महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेद्वार सुभाष पौडेल। सुभाषजी नेपालीहरूले धेरै समय कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनमा केन्द्रीय सदस्यको दावेदारी र उम्मेद्वारी दिँदै गर्दाखेरि सुभाष पौडेललाई किन विजय गराउने महाधिवेशन प्रतिनिधिहरूले बताउनुहोस्।
16: म चाहिँ एउटा युवा र युवा मात्रै होइन कि एकजना इन्जिनियर पनि हुँ। मैले विगत 13 वर्षदेखि पेसागत अनुभव पनि बटुलेको छु र इन्जिनियरका रूपमा हामीहरूले समस्याहरूलाई पहिचान गर्न अनि ती समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान खोज्नको लागि स्रोतहरूको सही व्यवस्थापन गर्न योजनाहरूलाई परिणाममा बदल्न केही थोर बहुत हामीहरूले सिकेको पनि हुन्छौँ। त्यसलाई म पार्टीको निर्णय प्रक्रियामा जोड्न चाहन्छु। अर्को कुरा भनेको युवा भनेको केवल उमेरको गन्ती मात्र होइन भन्ने मलाई लाग्छ। युवा भनेको जायज प्रश्नहरू गर्न सक्ने एउटा साहस हो अनि नयाँ यो डाइनामिक विचारहरूलाई अँगाल्न सक्ने नयाँ समाजको मनोविज्ञानलाई बुझ्न सक्ने त्यो चाहिँ एउटा ओपननेस भनौँ न खुलापन हो अनि नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेको हुन्छ त्यसलाई अपनाउन सक्ने त्यो क्षमता पनि हो र समाजको बदलिँदो मनोविज्ञानलाई बुझेर त्यो अनुसार डिल गर्न सक्ने एउटा चेतना पनि हो र सँगैमा अब युवाको काँधमा एउटा भविष्य निर्माण गर्ने जिम्मेवारी पनि हुन्छ र यो सबै कुरालाई एडप्ट गर्न सक्ने एउटा पात्रको रूपमा मैले आफूलाई लिन्छु र त्यसैको आधारमा म मतदाताहरूसँग मत माग्छु।
9: भनेपछि महाधिवेशन प्रतिनिधिहरूले अब सुभाष पौडेललाई कसरी चिन्ने एउटा युवा भनेर इन्जिनियर भनेर वा चाहिँ अन्य राजनीतिमा तपाईँको पृष्ठभूमि के हो आज?
16: म चाहिँ 2067 सालदेखि नेपाली काँग्रेसको निरन्तर क्रियाशील सदस्य छु। यसबीचमा क्याम्पस राजनीतिमा क्याम्पसका इकाइहरूमा विभिन्न जिम्मेवारीहरूमा रहँदै काम गरियो। नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा बसेर म केन्द्रीय सदस्यको रूपमा पनि आफ्नो जिम्मेवारी निर्वाह गरेको हो। राजनैतिक रूपमा पार्टीमा निरन्तर क्रियाशीलै थिए र राजनीतिभन्दा बाहिर पनि हामीले अलिकति फरक रूपमा चाहिँ राजनीति भनेको डे टु डे बिहानदेखि बेलुकासम्म अरू कुनै कर्म नै नगरिकन राजनीति मात्रै गरिरहनुपर्छ भन्नेमा पनि म विश्वास गर्दिनँ। म एउटा व्यावसायिक इन्जिनियर पनि हो। साइड लाइनमा मैले आफ्नो व्यवसाय गर्छु। समाजमा केही न केही सकारात्मक योगदान गर्न सकिन्छ भनेर समाजसेवाका कर्महरू पनि गरि नै रहेको हुन्छु र यी सबै कुरालाई एउटा सन्तुलित रूपमा लिएर जानुपर्छ भन्ने मान्यता राख्ने हुनाले भोलिका दिनमा राजनीति व्यावसायिक अनुभव राजनीतिक चेतना र प्राविधिक ज्ञानलाई म पार्टीको नीति संगठन र परिणाममा जोड्न चाहन्छु र जोड्न सक्छु भन्ने म विश्वास गर्छु। त्यसैको आधारमा म मत माग्छु।
9: देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह अनुरोध के छ? आज मतदान हुँदैछ।
16: देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई अब बदलिदो परिवेशमा अलिकति शिक्षित चेतनशील राजनीतिक चेतना पनि भएको प्राविधिक ज्ञान पनि भएको र योजना मात्र बनाउने होइन कि त्यो योजनालाई परिणाममा बदल्न सक्ने खालका पात्रहरू चाहिँ अबको राजनीतिमा आउनुपर्छ हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ। त्यसैका आधारमा चाहिँ हामी जस्तो अब भर्खरको कलिला युवाहरू पनि राजनीतिमा आउने हस्तक्षेप गर्ने एउटा हिम्मत साहस गरेका छौँ र हाम्रो योग्यता क्षमता हाम्रो ज्ञान सिप राजनीतिक चेतना यो सबै कुराहरूलाई चाहिँ तपाईँहरूले चिनिदिनुहुन्छ तपाईँहरूले चाहिँ स्वीकार गरिदिनुहुन्छ र हामीलाई मलाई विशेष गरी नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा गएर ती तपाईँका एजेन्डाहरूलाई त्यहाँ नीति निर्माण तहमा जोड्ने एउटा अवसर दिनुहुन्छ भन्ने चाहिँ म विश्वास गर्छु।
9: हस् सुभाषजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार सुभाष पौडेल आदरणीय श्रोता यतिखेर हामीसँग हुनुहुन्छ। नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार पवन शर्मा पवनजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
17: हजुर हजुर धन्यवाद धन्यवाद। पवन आचार्य है
9: पवन आचार्य होइन पवन आचार्यजी केन्द्रीय सदस्यको उम्मेद्वारी दिँदै गर्दाखेरि पन्ध्रौं महाधिवेशनमा पवन आचार्यलाई महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने?
17: पक्कै पनि अब योपालि नेपाली काँग्रेसले युवाहरूलाई ओडादेखि नै केन्द्रसम्म विशेष कोटाको व्यवस्थापन गरेको छ। त्यस्तै गरी हामी अहिले 21 जना मिनिमम पनि 21 जना हामी केन्द्रीय समितिमा जाने गरी व्यवस्था गरेको छ। यसमा के छ भने नेपाली कंग्रेस लामो समयदेखि युवाबाट अलिकति टाढा थियो, युवाहरूलाई अलिक नीति निर्माणको तहमा ल्याउन सकेको थिएन। त्यसको कारणले गर्दा पनि हो सत्तामा रहँदै गर्दा पनि भनौँ 23-24 भयो अघिल्लो वर्ष। अब चाहिँ नेपाली कांग्रेसले चाहिँ त्यो स्पेस दिएको छ, विशेष गरी विशेष महाधिवेशन पछाडि गगन कुमार थापा आउनुभएको छ र उहाँले बुझेर नै युवाहरूलाई अलिकति निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ। उहाँ पनि एक किसिमको हस्तक्षेप गरी भूमिका खेलेर आएको हुनाले युवाहरूलाई भूमिका दिने विषयमा उहाँ हुनुहुन्छ। त्यही भएर हाम्रो अलिकति यो लार्ज पपुलेसनलाई पनि हामीले रिप्रेजेन्ट गर्ने भएको हुनाले त्यो पपुलेसन चाहिँ सेन्ट्रल कमिटीमा पनि रिफ्लेक्ट गर्नुपर्छ, उहाँहरूका मुद्दाहरू त्यहाँ सुनिनुपर्छ, सुनाइनुपर्छ। र यो लार्ज जुन आजको दिनमा युवा जमात छ यिनका मुद्दाहरू फरक छ है। हामी नेपाली कंग्रेसमा आफै चार पुस्ता छौँ, चार पुस्ताका विभिन्न सोचाइ छन्, विचार छन्, तौर तरिका छन् र हाम्रो पुस्ताको पनि एक किसिमको तौर तरिका छ, आफ्नै तौर तरिका छ, आफ्नै सोचाइ छ। सो यो चार पुस्तालाई अन्तर सम्बन्ध रूपमा चाहिँ चार पुस्ताको अन्तर सम्बन्ध यसको कोलाबोरेसनको कुराहरू सँगै रह्यो नै र सँगसँगै युवाहरूले आफ्नो भूमिका निभाउने कुराहरूमा चाहिँ आफ्नो कुरा मुद्दाहरू रिप्रेजेन्ट गर्ने कुरा नेपाली कंग्रेस जस्तो सबैभन्दा पुरानो पार्टी, सबैभन्दा जिम्मेवार पार्टी, राष्ट्रिय शक्तिलाई युवाहरू त्यहाँ पुग्ने कुरा महत्वपूर्ण भएको हुनाले हामी जस्तो युवाहरू त्यहाँ रहनुपर्छ भनेर मैले पनि उम्मेदवारी दिएको छु।
9: पवनजी, अब देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ होइन, उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ, तपाईँलाई कसरी चिन्ने उहाँहरूले?
17: म पवन आचार्य, म नेभी संघमा रहेर काम गरे, मलाई राजनीतिक अनुभव पनि छ र सँगसँगै म नेतृत्वसँग रहेर र कांग्रेसको संसदीय दलदेखि अन्य विषयमा नरहेर सांसदहरूलाई नीतिगत रूपमा मैले सहयोग गरेँ, मैले क्याम्पेनिङहरू पनि गरेँ पार्टीको पार्टीलाई जब चाहिएको थियो त्यति बेला मिसन रोजगारी जस्ता क्याम्पेनिङहरू गरे, साहित्य महोत्सव जस्ता अभियानहरू पनि गरे, त्यसमा म सहभागी रहेँ। सो यी कुराहरू मैले कांग्रेसको लागि गरेको छु, सँगसँगै अन्य नीतिगत कुराहरू पनि गरेको छु। म अधिवक्ता हुँ, मैले अहिले प्रोफेसनली पनि म गर्छु। त्यस कारणले गर्दै गर्दाखेरि चाहिँ म त्यो अनुभव बोकेको हुनाले, राजनीतिक रूपमा पनि सचेत भएको हुनाले र म जस्तो मान्छेले चाहिँ म जस्तो युवाले म जस्तो साथीहरूको सही रूपमा प्रतिनिधित्व गर्नुपर्छ भनेर मलाई चुज गर्न म सबैजनालाई आग्रह गर्दछु। पक्कै पनि महाधिवेशन प्रतिनिधिहरू अहिले त अब युवाहरू जोस भरिएको बेलामा चाहिँ सक्षम युवा सबल युवालाई त्यहाँ पुर्याउने गरी आउनुभएको छ, त्यसमध्येको सबल युवामा भएको हुनाले गर्दाखेरि मलाई चुज गर्नुहुन्छ, मलाई मतदान गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु महाधिवेशन सँगसँगै अहिले जुन युवाहरू महाधिवेशन प्रतिनिधि भएर आउँदै गर्दा र केन्द्रीय समितिमा आउँदै गर्दा अलिकति एउटा कमेन्ट चाहिँ केही आइरहेको छ भने ओहो युवाहरू सक्छन् त, 25 वर्ष मुनिका युवाहरू यस्तो केन्द्रीय समिति जाने भइसकेका छन्, होइन, हामीले त देखाउन पनि चाहन्छौँ आजको युवा राजनैतिक रूपमा सचेत पनि छ र राजनैतिक रूपमा सक्षम पनि छ, त्यो देखाउनको लागि भए पनि केन्द्रीय समितिमा गएर काम गर्नुपर्ने छ, अपेक्षा छ सबैले त्यो हाम्रो काम हेर्न इच्छुक पनि हुनुहुन्छ, त्यस कारणले गर्दा हामीले मतदान गर्नुहुन्छ भन्ने मेरो अपेक्षा।
9: हस्, पवन आचार्यजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
17: हस्, धन्यवाद, धन्यवाद।
9: हस् आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 MHz।
19: अत्यन्त जरुरी फोन नम्बरहरू, सुन्दर हरिच दमकल फोन नम्बर 0215446666, मोबाइल 9840482972, प्रहरी चौकी बिराट चौक 9852033908, इलाका प्रहरी कार्यालय बेलबारी 9852090137, सुकुना हस्पिटल बिराट चौक 0215447686, एम्बुलेन्स 9852054486, रेडियो सुशीलद्वारा जनहितमा जारी।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852572 9842259750 9842235625205

होन्डासँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ 7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

उत्पादनहरू भुजिया दाल मोठ मटर फ्राई चिप्सको सफलता पछि चादनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीभरा फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: हेलो
1: खै मेरो धन्दा के हो?
0: त्यो धन्दा त मैले छोडिसके ब्रो, अब आफ्नै घरवालीसँग घरधन्दा गर्ने हो कि कसो
2: जाम।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: I love you, Ray.
2: Yes, I love you too. My name is Iku. I live in jungle. Corona heavy come to Nepal, that's why. I'm going to Australia, you know. Think of it,
3: Iku. Iku. Iku. Iku. Iku. jungle ma Iku.
4: Iku. Iku.
3: English ma baat marde. Aap chalai chai.
2: Yes. नानी नानी नानी
3: धनुष चमकार आचललाई तैले मैले अस्ट्रेलियालाई

0: अथवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: हे भगवान, यो लकडाउनले गर्दा चमेलीसँग नभेटेको नि धेरै भइसक्यो। लकडाउन हटाएर चमेलीसँग मिलाइदिनु न।
2: ल जो बालक, तिमी आफ्नो चमेलीलाई भेट।
1: थ्याङ्क यू भगवान, थ्याङ्क यू सो मच।

entertaining the nation.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: क्षतिश
1: हजुर,
0: आजको पत्रिका आएन कि क्या हो? यो त हिजोको जस्तो छ।
1: बिहान बिहान तपाईँलाई सधैँ पत्रिकाकै मात्र चिन्ता छ है। छोरी ठुली भइसके, कहाँ गई, के गर्दैछ, कहिले सोच्नु भएको छ?
0: होइन, तेरो बुद्धि के भएको हो? एसएलसीमा जिल्ला टप गरेकी मेरी छोरीलाई त्यो माग्ने गाउँमा दिन्छु म? मेरो आँखा फुटिया छन्, जिन्दगीमा के बनाउला भन्ने छ।
2: आयो
3: एकैटी, एउटा कुरा भन् त, एक हप्ता भइसक्यो जहिले बिहान बिहान हामीलाई यहाँ ल्याउँछेस् अनि त्यो पत्रिका बेच्ने मान्छेले हेर्छेस् अनि मक्ख पर्छेस्, के छ त्यसको पछाडिको कहानी? हामीलाई पनि सुना न।
2: ए आयो, भन्छ कि

0: मलाई यो जीवन मेरो बाबा आमाले दिनुभएको, तर उहाँले त मलाई अर्को जीवन दिनुभएको थियो जसलाई आज मैले नपाउँदा पनि दोष दिन सकिनँ। केही दिन अगाडिको कुरा हो, हामी प्रथम परीक्षाको लागि क्याम्पस जाँदै थियौँ।
1: तपाईँहरू को हो? मलाई किन हालेर आउनुभएको?
2: आज त दिउँसै साइत पऱ्यो नि।
3: मिच्यू, यताबाट भर्खरै कोही गयो, तपाईँले देख्नुभयो? घरमा यो कुरा कसैलाई नभन्नु, मैले तिनीहरूलाई ठिक पारिसकेको छु।
0: मैले उहाँलाई माया गर्नु मन पराउनुको उद्देश्य यही थियो कि उहाँले मलाई निस्वार्थ जीवन दान दिनुभएको थियो। उहाँको परिचय मेरो लागि मात्र सुगन्ध थियो, मात्र सुगन्ध।

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: के सोचिराख्नु भएको?
2: वैंशाका रमाइला पलहरू सम्झिरहेको नि भुन्टी।

0: भुन्टी ल यो त टोला टोला भइछ रात परिसको जाउ घर
1: ए ल ल जाउ घर दिनु होइसिका।

पवित्र जल सुन्दरहरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलैपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: भन्छ जस्तो लाग्यो सी फर चोर
1: होइन सर टी फर थिफ थिफ भनेको
0: चुप मैले जे बोल्छु त्यही सही हुन्छ यु आर अन्डर अरेस्ट
1: यसपालि त प्रमोसन पक्का

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 0215460666 मोबाइल 9840829972 प्रहरी चौकी बिराट चौक 9852033908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901137 सुकुना हस्पिटल बिराट चौक 0215460766 एम्बुलेन्स 9852054886 रेडियो सुसेली द्वारा जनहित मा जारी
2: हाम्रै बिराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे अब यो फोन नम्बर 0215460787 9842535541 अब भयो अब गुड भेरी गुड भेरी गुड
3: मलाई तिम्रो माया नभएको होइन माया त गाढा छ तर समाज त्यस्तै भयो पिरती के चेकिन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैन गर्नु गरे जाँदैन

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।

सट्टा सँगै युद्ध सैनिकमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला।
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525005।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: पहिलो पुर्खादेखि चलि आएको रीति हो, यो रीतिलाई हामीले छोड्नु हुन्न। आउन साथी हो माया गाथौ, गाउँ झुमौ र सँगसँगै नाचौ।

प्रडक्टका उत्पादनहरू भुजिया, दालमोठ, मटर फ्राई, चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीभरा फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: 16601340 98015-71-2-36
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601-36040 र एनसेल प्रयोगकर्ताले 98015-71-236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16601-36040 तथा 98015-71-236

पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलैपुर मोरङ। मोबाइल नम्बर 98421484444 98104553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि